0: खत्ता हुआ और तारीख में इन चीजों का जिक्र नहीं किया गया। इसी कारण इसीलिए उसी पे भी खालिल बेग साहब ने बड़ी अच्छी गुफ्तगू की कि हम कहते हैं कि उर्दू में लोक अदब इस लिहाज से बहुत पीछे है या उसका सरमाया तकरीबन नहीं है।
1: सर ये भी आपने देखा होगा, जमील जारीबी ने भी इसके लिखा है कि हमने अपनी रवायात को बहुत महदूद कर लिया और वो कबीर गुरु नानक थे, कबीर थे, या इसके अलावा जो नाथपंथी थे उनकी जो उनके गीत थे, या लोक भक्ति काल के जो लोग गीत थे, या मीराबाई हैं, इन सब को हम अपनी रवायत का ही हमको हिस्सा बनाना चाहिए था। तो मैं आपसे ये अर्ज कर रहा था कि क्या इसके लिए अब किसी ने, हम में से किसी मौर्रिख ने जमील जालीबी के अलावा ये गुफ्तगू तो शुरू हुई और बहस का मौजू भी बना, लेकिन इस पर बहुत ज्यादा गुफ्तगू नहीं हो पा रही और बहस का मौजू तो भी नहीं बन पाया, तो क्या आप समझते हैं कि क्या आगे चलकर हम हिंदी ने जिस तरह से इन बोलियों से खायक रिश्ता कायम किया है और उसने दकन में जो नस में लिखे हुए ये जो किताबें हैं में जिसको हम उर्दू की दकनी अदब कहते हैं उसको मुंतकिल तकरीबन कर लिया है उन्होंने और हमने अभी तक वो मुंतकिल नहीं किया है, हत्ता कि मलिक जायसी की पद्मावत तो नस्ख में ही है, तो जो नस्ख में है उस अदब को भी हमने अपने रिवायत का हिस्सा नहीं बनाया है।
2: जी डॉक्टर साहब बहुत अच्छी बात कही आपने और मैं समझता हूँ कि अब उर्दू वालों को थोड़ा शोर पैदा हो गया है और वो इस बात की कोशिश कर रहे हैं कि गीतों का जो सरमाया बोलियों की शक्ल में मौजूद है, डायलेक्ट की शक्ल में मौजूद है और वो गैर तहरीरी है, उसको जब्त तहरीर में लाया जाए और बहुत से स्कॉलर्स और मुहक्किक ऐसे पैदा हुए हैं जिन्होंने उर्दू गीतों पर काम किया है। मैं आपकी तवज्जो चाहूंगा बिस्मिल्लाह नियाज अहमद की किताब उर्दू गीत पे, बहुत अच्छा काम किया उन्होंने और कई सौ गीत उन्होंने जमा किए हैं मुख्तलिफ मौके के, बच्चे अजहर फारूकी ने उत्तर प्रदेश के उर्दू गीत जमा किए हैं और हयातुल्ला अंसारी ने ठेठ उर्दू के नाम से रसाला लिखा है, उसमें बहुत से गीत जमा किए हैं और आपको हैरत होगी कि सैयद अहमद देहलवी ने रसूम देहली में इस चीज की तरफ इशारा किया है और इससे पहले प्यारे लाल अशोक ने रसूम हिंद में इन सब चीजों का जिक्र किया है और कैसर जहां ने हमारी अलीगढ़ में उन्होंने उर्दू गीत पर मकाला लिखा है, तो इस तरफ बहुत काम हो रहा है और बंबई की डॉक्टर मैमूना दलवी ने दकन में जो दुखड़े पाए जाते हैं और जारियां हैं वो सैकड़ों की तादाद में उन्होंने जमा की हैं, तो मैं समझता हूं कि इधर काफी दिलचस्पी पैदा हुई है हमारे इस कदीम अदबी विरसे से मुतालिक और लोगों में एक तरह का शोर पैदा हुआ है कि वो इन तमाम चीजों को जमा करें और तहकीकी नुक्ते नजर से देखें, उनकी तरतीब तदवीन करें और उसे उर्दू का हिस्सा बना लें, इसलिए कि ये कतई नामुमकिन है कि जिन इलाकों में उर्दू बोली जा रही है उसकी जड़ें अवाम में प्यावस ना हो और उर्दू जिन इलाकों में बोली जाती है मियारी जबान की हैसियत से उन इलाकों की जो अवाम की जो जबान है वो वही इलाकाई जबान है और उन इलाकाई जबानों में जिन्हें कि हम डायलेक्ट कहते हैं, बोलियां कहते हैं, हर इलाके में जहां जहां भी उर्दू का मरकज रहा है वो गीत वहाँ पाए जाते हैं और हर मौके के गीत हैं, बच्चे की पैदाइश से लेकर छठी और शादी के मौके के गीत और हर तरह के गीत पाए जाते हैं और बारामासा की एक बहुत अच्छी रवायत है उसको भी लोग गीत ही कहना चाहिए और बारामासे की रवायत तो विकट कहानी से शुरू होती है, मोहम्मद अफजल अफजल से शुरू होती है और इससे पहले खुसरो ने जो पहलियां और कहमकरनियां कही थी उनमें भी लोक अदब और लोक गीत का असर पाया जाता है। मसलन एक मिसाल मैं देना चाहूंगा, एक पहली खुसरो की, खुसरो से बहुत सी पहलियां और कहमकरनियां मंसूब हैं, यहाँ एक पहली मैं पेश करना चाहूंगा कि 10 नारी और एक ही नर, बस्ती बाहर वाका घर, पीठ सख्त और पेट नरम, मुंह मीठा तासीर गरम। एक दूसरी पहली है, बाला था जब सबको भाया, बड़ा हुआ कुछ काम ना आया, खुसरो कह दिया उसका नाव, बूझ नहीं तो छोड़ दे गांव। अब इसकी जबान का अगर आप तजिया करें तो आप ये देखेंगे कि इसकी जबान अवाम से बहुत करीब है और इस जबान के रिश्ते अवाम से जुड़े हुए हैं और ये जबान यहीं की सरजमीन और यहीं की तहजीब में पैवस्त है।
1: सही है, इसमें कोई शक नहीं। डॉक्टर साहब बहुत अच्छे आपने ये मिसाल फरमाई। डॉक्टर साहब कुछ मुझे एक तो ये भी है कि अगर हम इसका तारीखी सतह पर मुतालिया करें तो खुसरो के जमाने से लेकर और फिर दकन کی طرف آ جائیں اور دکن کے بعد ہم پھر شمالی ہندوستان آئیں تو زبان اتنی صاف ہوتی چلی جاتی ہے کہ 1857 کے آس پاس یعنی بعض لوگ گیت ایسے ہیں جن سے ہم اس زمانے کی تاریخ اور زمانے کی تہذیب تک بڑے آسانی سے پہنچ سکتے ہیں. جیسے مجھے یاد آ رہا ہے ایک بہت پہلے ایک مہینوں میں ایک گیت شائع ہوا تھا کہ دلی کا صدر بازار ہے یہ, لوگوں نے لوٹے تھال کٹورے میرے میاں نے لوٹے گلاس, دلی کا صدر بازار ہے یہ. اب دیکھیے گلاس یعنی اس کا مطلب یہ ہے کہ گلاس انگریزی لفظ ہے اور جو اس زمانے میں آ گیا تھا اور انگریزی تہذیب بھی آ رہی تھی. لوگوں نے لوٹے شال دشالے میرے میاں نے لوٹے رومال, دلی کا صدر بازار ہے یہ. چونکہ صدر بازار جو ہے زمانے میں وہاں لوٹ مار بہت زیادہ ہوئی تھی اور آج بھی وہ بازار ہے, بڑا مرکزی حیثیت ہے اس کی. دراصل مجھے کچھ لوریاں وغیرہ کی طرف بھی میں آپ کو توجہ دلاؤں گا, لیکن دلہا دلہن کی جو دکن میں جو گیت ہیں اور جو جواباً پھر سمجھنے اس کا جواب دیتی ہیں تو اس میں بھی یہ الفاظ اس قدر اردو کے خاص طور پر پرشینائز الفاظ آ گئے ہیں کہ اگر ہم آج کی زبان میں لکھنا چاہیں انہیں تو بڑی آسانی سے لکھ بھی سکتے ہیں کہ جیسے دلہے والے دلہن کی ماں کا مذاق اڑاتے ہیں.
0: جی
1: تو اس وقت وہ سب اتنی اوپننیس ہوتی ہے کہ سب گوارا کرتے ہیں, ساتھ گالی بھی گوارا کر لیتے ہیں جو گیتوں میں کبھی کبھی آ جاتی ہے. جھٹکے سے توڑے انار سمجھن سالو اوڑے, یعنی شال جو ہے اوڑے ہوئے, سمدن کی آنکھاں دیکھو املی کے چنچے دیکھو, املی کے چنچے املی کے چیئے جو بیج ہوتے ہیں, سمدن کی آنکھاں دیکھو املی کے چنچے دیکھو کیا خاصا کاجل لگاتے سمدن سالو اوڑے. یعنی کاجل جو ہے آنکھوں میں وہ چمک رہا ہے, اس کی تعریف کر کے لیکن پہلے مصرے میں انہوں نے ایک طنز کر دیا ہے. ایک سمدن کے ہاتھاں دیکھو ادرک کو پنجے دیکھو, جیسے ادرک کے پنجے ہوتے ہیں, کیا خاصا چھلے جمائے, یعنی کیا انگلیوں میں چھلے جو ہے وہ جمائے ہوئے ہیں, تو ادرک سے اس کی مشابہت دیتے ہوئے. سمدن کے بانا دیکھو تو یہ سو جھاڑو دیکھو, یعنی آپ جھاڑو دیکھ لو اور بالا دیکھ لو, دونوں ایک ہی چیزیں ہیں. کیا خاصا گجرا لگائے سمدن سالو اوڑے. اب اس کا جو جواب ہے دلہن کی ماں بھی دیش میں آ کر جواب دیتی ہے, آ گئے ماں آ گئے بنے کے لوگ, ابھی ہمارے یہاں بدلا وہاں بنے, آ گئے ماں آ گئے بنے کے لوگ, لوگ آتے بول کو فرش کرائی, وہ آئے تھے ہم نے فرش کرا لی, فرش صفائی کروائی, زمین پہ بیٹھنے کے لوگ جو زمین پہ بیٹھتے تھے ہم نے فرش بچھا دیا ان کے لیے, لوگ آتے بول کو ہریانی پکائی, بریانی پکائی, یعنی بریانی جو ہے ان کو ہم نے پیش کی ان کی عزت افزائی کے لیے. تو لوگ آتے بول کو, یعنی انہوں نے بولا تھا کہ بریانی پکانا تو بول کو بریانی پکائی, دلیے کے کھانے کے لوگ گھروں میں اپنے دلیا کھاتے ہیں ہم نے بریانی کھلائی, آ گئے ماں آ گئے بنے کے لوگ. اس طرح سے سب چکی نامے ہیں پنچکی پر یہ سب.
2: ڈاکٹر صاحب دکن میں آپ نے لوک گیتوں کا ذکر کیا, دکن میں ایک لوک گیت کی صنف جسے سہاگ نامہ کہتے ہیں اس کا بھی ارتقا ہوا ہے, اور میں ایک مثال دوں گا. ظاہر ہے کہ مصنف کا تو کسی بھی لوک گیت کا نام نہیں معلوم ہے, بڑی خوبصورت مثال ہے یہ. بھری رنگ میں رنگیلی ہوں, جیور جھمکی میں پیلی ہوں, چلی سب چھوں چھبیلی ہوں, بڑا سکھ ہے سہاگن کو. یہ اس کا ایک بند ہے جس کی نظم کا نام ہے سہاگن. اسی طرح سے دکھڑے زاریاں اور بچہ گیریاں, تو یہ تمام اصناف کا ارتقا شمالی ہند میں اور دکن میں بڑی خوبصورتی کے ساتھ ہوا ہے. اور دکن میں چونکہ اردو کی جو زبان کی تاریخ ہے وہ کافی طویل تاریخ ہے, اور شمالی ہند کے بعد
0: یہ جو گیتوں کے ذریعے لوک گیتوں کے ذریعے جو زبان سامنے آئی, تو غزل کا جب ڈیولپمنٹ ہوا تو اس میں کس طرح سے اس نے کنٹریبیوٹ کیوں نہیں کیا, اس کی بھی کوئی وجہ ہوگی؟
2: کچھ اثرات تو اردو شاعری میں آئے, دوہے لکھے گئے, جمیل جالب نے بہت اچھے دوہے لکھے ہیں,
0: اور یہ بہت بات کا ڈیولپمنٹ
1: ہے. لیکن
0: جب لوک گیت ہمارے لکھے جا رہے تھے اس کے زمانے میں غزل اس کے بعد ڈیولپ ہوئی.
2: دیکھیے سب سے پہلے تو ہمیں یہ دیکھنا چاہیے کہ اس کی لفظیات کیا ہیں. اگر لوک گیتوں کی لفظیات پہ آپ غور کریں تو جو الفاظ ہمیں ملتے ہیں وہ ہے بابل, ساون, سجنا, پیا, پیو, اور تمام رشتوں.
1: دکنی ادب میں بھی, تحریری ادب میں بھی یہ تمام الفاظ موجود ہیں. حتیٰ کہ انشا کے یہاں آٹھ زبانوں کے اثرات تھے. اگر آپ دیکھیں تو اس نے رانی قید کی لکھی ہے, لیکن اس کے علاوہ ان کے قصیدوں میں بھی اور ان کی غزلوں میں بھی وہ آپ کو پنجابی الفاظ, پنجابی زبان کے الفاظ, ہریانی زبان کے الفاظ, ادھر آپ کی کھڑی بولی اور برج اور یہ تمام آٹھ زبانوں کے الفاظ بیک وقت انشا کے یہاں پائے جاتے ہیں. تو میرا خیال ہے کہ ان کے یہ ہو سکتا ہے کہ یہ لوک گیتوں کے اثرات ان کی شاعری پر یہ قائم ہوئے. اس لیے ہماری جو خاص ایک اشرافیہ کی روایت ہے اس میں ہم انشا کا نام بہت کم لیتے ہیں, انشا کے قصائد کا نام نہیں لیتے. انشا کے قصائد میں بلکہ لوک گیتوں کی اگر تکنیکوں پر بحث کی جائے تو تکنیکوں میں اس قدر تنوع ہے, راستہ اتنی رنگا رنگی ہے جو تحریر ادب میں نہیں ہے. مثلا